0: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो, अहिले बिहान 6 बजे।
1: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पार्थिवास। खादरी 3 धरथुमका संखुवा सभा।

मन्दाइजीका सक्ने व्यक्ति आफ्नै मनको मित्र बन्छ। मनलाई नियन्त्रण गर्न नसक्दा त्यो मन शत्रु बन्न सक्छ। नमस्कार, म सञ्जय रिचाल। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दछौ जुन हामी कसै न कसैको जिन्दगीसँग जोडिएको हुन्छ। यस कार्यक्रमको नाम रहेको छ आध्यात्म दृष्टि। सबभन्दा पहिला तपाईँ बुझ्नुहोस् कि यो आध्यात्म दृष्टि भनेको के हो, यो कहाँबाट आयो होला यो कार्यक्रम। यस कार्यक्रमको उद्देश्य हो मानिसहरूलाई सकारात्मकता दिनु, मानिसहरूमा भएको सकारात्मक ऊर्जाहरूलाई पोजिटिभ अर्थात् सकारात्मक पार्नु। यस कार्यक्रमले सकेसम्म हजुरको जिन्दगीमा कतिको उपयोगी हुन्छ भन्ने कुरा हजुरले सुने पश्चात थाहा पाउन सक्नुहुनेछ। हजुरले ध्यान दिएर सुन्नुहोला र म अब भन्न चाहँदैछु आध्यात्म दृष्टि भनेको के हो। आध्यात्म दृष्टि भनेको बाहिर रहेको घटनालाई मात्र हेर्नु होइन, एकछिन आफ्नै भित्र फर्केर हेर्नु पनि हो। जस्तै कसैले हामीलाई भन्यो, हामीलाई रिस उठ्यो, त्यो बेला हामीले उसलाई रिस उठायौं भनेर एउटा सोच्नुको सट्टा एकछिन आफैलाई सोध्ने काम हो। मलाई किन रिस उठ्यो, उसको कुन कुराले मलाई छोयो, मेरो मनमा त्यति बेला कस्तो विचार आयो, मैले के अपेक्षा गरेको थिएँ। यही कुरा यस कार्यक्रम आध्यात्म दृष्टिले भनेको बाहिर भएको घटनालाई मात्र हेर्नु होइन, एकछिन आफैभित्र

अर्केर हेर्नु पनि हो। यसैले यस कार्यक्रमको नाम हो आध्यात्म दृष्टि। यस कार्यक्रम जहिले पनि बिहान 5 बजेदेखि 5:30 सम्म आउनेछ मात्रै पाखरीवास एफएम 104 MHz मा। यस रेडियो रहेको छ रेडियो झरीथुम्का खादबारी नगरपालिका 3 मा रहेको छ। यस रेडियोबाट प्रसारित म संजय रिचालको हार्दिक अभिवादन गर्दछु। कार्यक्रम आध्यात्म दृष्टिमा सबैलाई धेरै धेरै स्वागत छ। आज यस कार्यक्रमको पहिलो दिन भएकाले हजुरहरूलाई यो कार्यक्रम अनौठो लाग्न सक्छ, त्यसैले हजुरहरूले यस कार्यक्रमलाई ध्यान दिएर सुन्नुभयो भने यस कार्यक्रम के हो भन्ने कुरा पक्कै पनि बुझ्न सक्नुहुनेछ। हुन्छ त, मलाई आज्ञा दिनुहोस्, म यस विषयलाई अझ विस्तृत गर्न चाहन्छु। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दछौ जुन हामी सबैको जीवनसँग कतै न कतै जोडिएको छ, रिस। रिस आखिर किन उठ्छ होला? कहिलेकाहीँ त सानो कुराले पनि हामीलाई निकै रिस उठ्छ। कसैले सामान्य कुरा भन्यो तर हामीलाई चित्त बुझेन अनि हामी तुरुन्तै जवाब दिइहाल्छौ। त्यति बेला बोल्दा बोल्दै आवाज ठूलो हुन्छ, मन अशान्त हुन्छ, कहिलेकाहीँ आफ्नै मान्छेसँग दूरी समेत पर्छ। तर केही समयपछि जब मन शान्त हुन्छ आफैलाई लाग्छ मैले अलि धेरै नै पो प्रतिक्रिया दिए कि, मैले अलिक बढी नै पो बोले कि। त्यसो भए प्रश्न उठ्छ, रिस वास्तवमा कहाँबाट आउँछ? के अर्को मानिसले हामीलाई रिस दिएको? के मानिसले रिस वरदान पाएको होइन? के त्यसको पछाडि आफ्नो हाम्रै सोच, हाम्रो भावना, हाम्रो मनको अवस्था पनि छ? आज हामी यही कुरा बुझ्ने प्रयास गर्नेछौ सिर्फ 30 मिनटमा। त्यसका लागि सबैभन्दा पहिले एउटा कुरा बुझौ, आध्यात्मिक दृष्टि भनेको के हो? मैले यसलाई हजुरहरूको सामान्य भनिसकेको छु, अध्ययन प्लस आत्मा, अर्थात् आफ्नै आत्माको अध्ययन गर्ने शास्त्र त नभनिहाल, आफ्नो आत्माको अध्ययन गर्ने एक पानालाई, एक पाठशालालाई आध्यात्मिक दृष्टि भनेको हो। दृष्टिको अर्थ सायद हजुरहरूलाई भन्नु पर्दैन होला। प्राय यस कुरालाई आध्यात्मिकसँग जोड्ने हो भने ऋषि, तपोभूमि, ठूला ठूला महान तेजस्वी ऋषिहरूसँग जोडिएको कुरा हो। यस्तै कुराहरूलाई ब्रह्मकुमारीजको शिक्षालाई पनि जोडिएको छ। ब्रह्मकुमारीजको शिक्षामा मानिसलाई केवल शरीरको रूपमा होइन आत्माको रूपमा चिन्ने कुरामा जोड दिइन्छ। आत्माको मूल गुण शान्ति, प्रेम, पवित्रता र आनन्द हुन् भने मान्यता छ। त्यसैले आध्यात्मिकता भनेको संसार छोडेर जाने, कतै जाने कुरा होइन। हामी यही परिवारमा छौँ, यही समाजमा छौँ, दैनिक जीवनमा आफ्नै समस्या छन्, तर ती सबै बीच आफ्नो मनलाई कसरी शान्त राख्ने, आफ्नो सोचलाई कसरी हेर्ने, आफ्नो व्यवहारलाई कसरी राम्रो बनाउने, यही आध्यात्मिक अभ्यास। अब फेरि हाम्रो विषयतिर फर्कौं, रिस। कहिलेकाहीँ शरीरकै कारणले पनि हामी चिरचिरेपन भइसकेका हुन्छौ, राम्रोसँग निन्द्रा पुगेको छैन, भोक लागेको छ, शरीर थाकेको छ, धेरै तनाव छ। यस्तो अवस्थामा सामान्य कुराले पनि हामीलाई झर्को लाग्न सक्छ। त्यसै पछि आउँछ मानसिक कारण। हामीले धेरै अपेक्षा गरेका हुन्छौँ कि कसैले हाम्रो कुरा मानेन भने नराम्रो लाग्छ, कसैले सम्मान गरेन जस्तो लाग्छ, कसैले हाम्रो आलोचना गर्यो भन्ने मन दुख्छ। त्यही चोट बिस्तारै रिसमा बदलिन सक्छ। रिस सामाजिक कारणले पनि हुन सक्छ।
परिवारमा भएको विवाद, साथीभाइसँगको मनमुटाव, अरूसँगको तुलना, कसैको व्यवहार मन नपर्नु, त्यस्ता कुराले पनि हाम्रो मनमा रिस पैदा गर्न सक्छ। अनि हाम्रो आफ्नै बानी व्यवहार पनि रिसको कारण बन्न सक्छ। सानो कुरामा तुरन्त प्रतिक्रिया दिने, अरूको कुरा नसुन्ने, आफ्नो गल्ती स्वीकार गर्न गाह्रो मान्ने, त्यस्ता बानीले रिसलाई झन बढाउँदै लैजान सक्छ। तर यहाँ फेरि एउटा कुरा सोचौ, घटना बाहिर भयो तर रिस कहाँ जन्मियो? हो, घटना चाहिँ बाहिर भयो, रिस चाहिँ कहाँनिर जन्मियो? हाम्रो मनमा। कल्पना गर्नुहोस्, हाम्रो मनमा। त्यसैले रिस कम गर्न बाहिरको परिस्थिति मात्र बदल्न खोजेर पुग्दैन। कसै कसैलाई रिस उठ्यो, मानिलिऊ कसैसँग फुटबल छ, कोहीसँग छैन, अब उसलाई फुटबल खेल्न नै दिएनन्, कसैले फुटबल खेल्न दिएनन्, अब उसले त्यो परिस्थिति बदल्न खोज्छ, म अर्को मैदानमा खेल्छु, अर्को नयाँ बल किनेर खेल्छु। तर परिस्थिति बदल्न हरेक कुरालाई सकिँदैन, असम्भव हुन्छ। कुनै कुनै कुरा मात्र सम्भव हुन्छ भने कुनै कुनै कुरा असम्भव हुन्छ। आफ्नो मनलाई पनि हेर्नुपर्छ। रिस आएको बेला सबैभन्दा पहिला के गर्ने? एकछिन रोक्ने, तुरुन्तै जवाब नदिने, केही क्षण मौन बस्ने, आफ्नो गहिरो सास लिने, अनि आफ्नो मनलाई हेर्ने, आँखा सिममा गरेर आफैलाई सम्झाउने। म रिस छैन, म शान्त छु, मलाई रिस किन उठ्छ र? म त्यो जस्तो मूर्ख र रिस उठ्नलाई? भनेर आफूले आफूलाई भन्नुहोस्, आफूले आफूलाई सकारात्मक देखाउनुहोस्। हाम्रो खातबारी नगरपालिका वडा नम्बर 1 रहेको छ ब्रह्म कुमारी राजयोग सेवा, जसलाई ओम शान्ति पनि भन्ने गरिन्छ, ओम शान्ति संस्था हो भनेर भन्ने गरिन्छ। कतिले यसलाई धर्म हो भनेर पहिले आएका छन्, कतिले यसलाई आध्यात्म हो, आध्यात्म पाठशाला हो भनेर भनेका छन्, कतिले गीता पाठशाला हो भनेर पनि भनेका छन्। यो तीन कुरा मध्येमा आध्यात्म पाठशाला र गीता पाठशाला हो, धर्म पाठशाला होइन, यो चर्च गुम्बा मस्जिद जस्तो होइन। यसले पनि हिन्दू नै मान्छ, यसले हिन्दू धर्मलाई प्रगाढ दिएको छ, यो धर्म होइन। कतिले भन्छन् सेतो साडीमा लाएर हिँड्ने मान्छेको हो भन्छन्, सेतो साडीमा हिँड्ने मान्छेहरू ब्रह्म कुमारीहरू हुन्, जसमा कि सफा लुगा लाएको व्यक्तिलाई वा हामीले देख्ने गर्छौ, अर्थात् सेतो परेवालाई पवित्र आत्मा भन्छ भने सेतो कपडा लाएका मान्छेहरू पनि पवित्र आत्मा हुन् भन्ने कुरा हामीले बुझ्न खोज्नको लागि ब्रह्म कुमारी जाति लाएको पुस्तक हो सेतो कपडा। यसै कारण ब्रह्म कुमारीको राजयोग ध्यानमा पनि आफैलाई शरीरभन्दा अलग शान्त आत्मक रूपमा अनुभव गर्न सकिन्छ। केही क्षण शान्त भएर बस्ने अनि मनमा दोहोर्याउने, म शान्त आत्मा हुँ, म प्रेमको शक्ति भएको आत्मा हुँ, म परिस्थितिको दास छैन, म आफ्नो प्रतिक्रिया आफै रोज्न सक्छु। यो कुरा सुन्दा सामान्य जस्तो लाग्न सक्छ, तर बारम्बार अभ्यास गर्दै जाँदा बिस्तारै हाम्रो प्रतिक्रिया बद्लिन सक्छ, किनकि हामीले अरू मानिसलाई सधैँ बदल्न सक्दैनौ, परिस्थिति पनि सधैँ आफ्नो इच्छा अनुसार बद्लिन सक्दैन। तर एउटा कुरा भने हाम्रो हातमा हुन्छ, त्यो परिस्थितिमा म कसरी अडिन सक्छु। यो कुरा सायद अर्को पटक रिस उठ्दा हामी तुरुन्तै बोल्नुको सट्टा एकछिन रोकिनेछौ, आफैलाई सोध्नेछौ, मलाई साँच्चै यो कुराले रिस उठाएको हो कि मेरो अपेक्षा पूरा नभएर हो? सायद यही प्रश्न हाम्रो प्रतिक्रिया बदल्न सक्छ। र अन्त्यमा आजको कार्यक्रमबाट हाम्रो एउटा सानो कुरा लिएर जाउँ।
रिसको अन्त्य हुन्छ। यो कुरा पनि भ्रम हो, रिस हुँदै हुँदैन, यो कुरा पनि भ्रम हो। जस्तो सुकै तपस्वी, जस्तो सुकै ज्ञानी, जस्तो सुकै विद्वान भएका व्यक्तिलाई रिस उठ्छ, उठ्छ। रिस किन नउठे? सबैलाई उठ्छ, तर हामीले न त त्यसको परिस्थिति बदल्न सक्छौ न त मान्छे। त्यही भएर सुरुवात आफैबाट गर्ने हो। यसको औषधि भनेको तपाईँहरूले नम्बर एक ध्यान गर्न सक्नुहुन्छ, नम्बर दुई शान्त रहन सक्नुहुन्छ, नम्बर तिन सामाजिक सद्भावबाट कायम गर्न सक्नुहुन्छ, नम्बर चार मिठो बोली बोलेर शिष्टाचार कायम गर्न सक्नुहुन्छ, नम्बर पाँच त्यसमा रहेको परिस्थितिमा आफूलाई सम्हाल्न सक्नुपर्छ। रिस कम हुँदै जान्छ, नउठेन कम हुँदै जान्छ, किनकि रिस न त वरदान हो न त श्राप हो। कार्यक्रम आध्यात्मिक दृष्टिले भनेको कुरा कतिको बुझिरहनु भएको छ? हाम्रो यस कार्यक्रम आध्यात्मिक दृष्टिले यदि हजुरहरूले आध्यात्म के हो भनेर भन्नुहुन्छ भने, आध्यात्म भनेको मैले अघि बुझाएको कुरा नबुझ्न सक्नुहुन्छ। आध्यात्म भनेको चाहिँ ध्यान गर्ने, तपस्वी बन्ने, बाहिरका काम क्रोध लोभ मोह अहंकार यी पाँच पञ्च विकारहरू त्याग गर्ने, बाहिर माया रूपबाट पूरा रूपमा मुक्त हुने, संसारको कुनै पनि माया मोहमा नपर्ने, संसारको कुनै पनि मिठास भोजनको आनन्द नलिने, कुनै पनि मजा कुनै पनि राम्रो कुरा नखोज्ने, सिर्फ आफ्नो अन्तर आत्मा आफ्नो अन्तर मनलाई जागृत गर्ने अभ्यास नै आध्यात्म हो अथवा आध्यात्मिक भनिन्छ। यसलाई धर्म भनिँदैन, धर्मका साथमा पुण्य कमाउनु चाहिँ भनिन्छ, कर्म गर्नु भनिन्छ। यसै कारण मैले आज हजुरहरूलाई यस कार्यक्रमको सुरुवात दिनमा रिसको बारेमा भनेको हो, रिस के भएर उठ्छ भन्ने कुरा भनेको हो। किनभने रिस न त श्राप हो न त वरदान, न कसैले दिएको न कसैलाई दिन मिल्छ। रिस कहाँबाट उठ्दो रहेछ? रिस आफ्नो मनबाटै उठ्दो रहेछ। त्यो रिसको जन्म आफ्नो सोचमा उठ्छ। थाहा छ यो संसारमा मान्छेलाई धन सम्पत्ति भएर दुःख भएको होइन, धन सम्पत्ति भएर सुख भएको होइन, धन सम्पत्ति नभएर दुःख भएको होइन, त्यो मान्छेको सोच बानीले गर्दाखेरि दुःख पाइरहेको छ। किनकि कोही मान्छे मानिलिउ सफलता पायो, धेरै धन कमायो, घर सिधा उसकै घर छेउमा ठुलो घर बनायो, अब त्यो छेउमा रहेको छिमेकीले देखेर भन्छ राम राम राम राम कत्रो घर ठड्यायो यसले। हामी यही कुरा सोचेर अब म पनि न त्यस्तै घर छु, मलाई पनि त्यस्तै घर चाहियो भन्ने भावना अर्काको देखे पछाडि आफ्नो पनि त्यस्तै हुनुपर्छ भन्ने भावना राखेकाले, र त्यो भावना पुरा नहुने भएकाले रिस त्यहाँबाट पैदा हुन्छ। हामीले एकअर्कालाई हेरेर पनि कहिले काहीँ रिस उठ्छ, त्यसको व्यवहार सकिएको छ, त्यसको त बेहोरै छैन, यो मान्छे कहाँबाट आयो होला, फेरि आएछ भगवान, कमता रिस उठाउने छैन। के त्यस मान्छेले उसलाई रिस उठाएको हो त? के त्यो मान्छेले उसलाई रिस उठाउने गरेको छ त?
कतिपय मान्छे यस्ता पनि हुन्छन् अरूलाई देख्ने बित्तिकै रिस गर्ने हुन्छन्। त्यो मान्छेको सोच हो। मान्छे बीच कृतज्ञ आफ्नो आभारीपन व्यक्त गर्न सक्यो भने, शुद्ध मनोभावनाले व्यक्त गर्न सक्यो भने रिस भन्ने कुरा कम गर्दै गइन्छ, सुमधुर सम्बन्ध हुन्छ। मैले कतिपय व्यक्तिहरूलाई विचार गरेको छु, उनीहरू मन्दिर जान्छन्, चर्च जान्छन्, मस्जिद जान्छन्, भगवानको पूजा गर्छन्, आफ्नो आफ्नो धर्मको पूजा गर्छन्, आफ्नो आफ्नो धर्म मनाउँछन्, आफ्नै आफ्नै रीति मनाउँछन्, आफ्नै आफ्नै संस्कार मनाउँछन्, र पनि उनीहरूमा काम, क्रोध, लोभ, मोह, अहंकार यी पञ्च विकार भन्ने कुरा अझै पनि हटेको छैन। कसरी हटेको छैन? मेरो हजुरआमा चर्च जानुहुन्छ, मेरो काइला काका गुम्बा जानुहुन्छ, र पनि भइराखेकै छ, सुखै छ, तर चर्च गए पनि गुम्बा गए पनि अहिले मान्छेहरू पञ्चविकारमै छन्। चर्च गयो, प्रार्थना गर्यो, हे यसु, हे क्रिस्ट भन्छन्, प्रार्थना गर्छन्, आउँछन्, तर उनीहरूकै छोराहरूलाई हेर्नुपर्छ, छोरीहरूलाई हेर्नुपर्छ। कोही कोही रिसाइरहेका हुन्छन्, कोही कोही लोभ गरिरहेका हुन्छन्, कोही कोही कसै देख्ने बित्तिकै रिस गरिरहेका हुन्छन्। हिन्दूले क्रिस्चियन त्यति मन पराउँदैनन्। क्रिस्चियनले हिन्दूलाई आफ्नो धर्ममा आउन भनेर धेरै पटक भनिरहेका हुन्छन्, किनकि धर्म भन्ने कुरा फेरिने कुरा होइन। मान्छे जन्मदा शरीर वस्त्र विहीन भएर आउँछ, वस्त्र लगाएर आउँदैन त्यस मान्छे, वस्त्र विहीन भएरै आउँछ, कमजोर आउँछ, कमजोर जान्छ, वस्त्र विहीन आउँछ, वस्त्र विहीन नै जान्छ। मान्छेको प्रक्रिया त्यस्तो छ। धर्म भन्ने कुरा के चिज हो र? आउँछ, प्रवेश गर्छ, धर्म जान्छ, गर्छ। मानिलिउँ कि तपाईँ भगवानको पूजा गर्नुहुन्छ, तर बाहिर सरसहयोग भन्ने कुरा शून्य छ, त्यसमा के धर्म भयो र? त्यो भक्तिको के आराधना? त्यो भक्तिको आराधनाको अर्थ के रह्यो? तर आध्यात्मले अर्थात् आफ्नो आत्माको संकलन, आफ्नो आत्माको चिन्तन गर्नाले, आफ्नो आफूभित्र गएर हेर्नाले यो कुराहरूलाई एउटा नाटक मात्रै मान्छ। हो, म भन्छु यो सब नाटक हो, यो सब लीला हो। भगवान श्री कृष्णले भन्नुहुन्थ्यो, मैले मक्खन चोरेको लीला हुन्, यो मेरो नाटकमा हुनु नै थियो, पछि गएर मैले द्वारका सहर पनि सम्हाल्नु पर्यो, मैले मेरो जीवनमा दुःख भन्ने कुरा धेरै थिए होला, तर मैले दुःख भएको महसुस कहिल्यै पनि गरिन। यही कुरालाई श्री कृष्णले भने, हजुर, उनको चेलाले भने, एकजना कसैले सोधेका थिए श्री कृष्णलाई, हजुर श्री कृष्ण, हजुर हे मेरा भगवान।
कसरी थापाउनु भयो? हजुरले कसरी हरेक कुरालाई धैर्यका साथ पार गर्नुभयो? यदि धेरै कठिनाइहरू बाधाहरू कुनै मनुष्यको जीवनमा आएको थियो भने ऊ आत्महत्या गर्न बाध्य हुन्थ्यो होला। हजुर भगवान् मलाई नि सिकाइदिनुहोस् यो कुरा। श्री कृष्णले भन्नुभयो, श्री योग र तपस्याबाट र ज्ञान र ध्यानबाट आफूले आफूलाई विचार गर्न जाने भने, आकलन गर्न जाने भने, हामीले जुनसुकै अवस्था जुनसुकै परिस्थितिलाई सम्हाल्न सक्छौ। त्यही भएर योगी बनौ, ध्यानी बनौ, पवित्र बनौ।

नहोस्। तपाईहरूलाई यो कुरा पनि बिस्तारै बुझाउँदै जानेछु। आज मैले रिसको बारेमा भनेको छु। रिसलाई अर्को उपाय भनेको चाहिँ ऐनामा गएर मुखमा पानी हालेर हेर्नु अरे। मैले यस्ता कथाहरू धेरै पटक सुनेको छु। मैले यस्ता कथाहरू पटक पटक अध्ययन गरेर आइरहेको छु। यस कार्यक्रमका संचालक म संजय रुचाल। यस रिसको बारेमा मैले धेरै पटक खोजिरहेको थिएँ। मान्छेको रिस भन्ने कुरा इच्छामा हुन्छ अरे, आकांक्षामा हुन्छ अरे, अनि विकारमा हुन्छ अरे। किनकि मान्छेको इच्छा पूरा भएन भने पनि रिस उत्पन्न हुन्छ। जस्तै मलाई यो सानो घर होइन, ठुलो घर चाहिन्छ, ठुलो घर। यो इच्छा पुर्याउन सकेन भने के हुन्छ? रिस उत्पन्न हुन्छ। जस्तै काम बाँच्न, कसैसँग शारीरिक सम्बन्ध गाँच्नु छ र काम बाँच्न छैन, हुन सकेन भने उसलाई रिस उठ्छ। त्यो शरीरमा ऊर्जाहरू लगभग असन्तुलित भएर रिस उठ्छ। त्यस रिस उठे पश्चात शरीर बिग्रदै जान्छ। रिस भन्ने कुरा काँडाले खोजी जस्तै हो, निकालेर फ्याँक्नु पर्छ। भगवान शंकरजीलाई पनि रिस उठ्छ। यो त उहाँलाई रिसको राजा पनि भनिन्छ, उहाँलाई योगको राजा पनि भनिन्छ, उहाँलाई ध्यानको राजा पनि भनिन्छ। त्यसैले तपाईँले आफ्नो रिसलाई कम गर्नुहोस्, आफूले आफूलाई बुझ्नुहोस्, आफूले आफूलाई हेर्नुहोस्, कसैको चिन्ता नलिनुहोस्। अन्त्यमा तपाईसँग जति मान्छे भए पनि, जति धन सम्पत्ति भए पनि छोडेर जानै पर्छ। यो त्यो सम्पत्ति, त्यो धन, त्यो साथीभाइ, मित्र सबै छोडेर एक्लै परमात्माको प्यारो हुनुपर्छ। त्यसैले रिस केका लागि गर्ने? त्यसैले स्वस्थ रहनुहोस्, शान्त रहनुहोस्, योगी बन्नुहोस्, पवित्र रहनुहोस्। म संजय रुचाल आजको लागि बिदा चाहन्छु। मेरो शुभकामना छ तपाईँले मनमा धेरै शान्ति रहोस्, सम्बन्धमा प्रेम रहोस्, व्यवहारमा मिठास बनोस्, कठिन परिस्थितिमा आफूले आफूलाई सम्हाल्न सक्ने शक्ति मिलोस्। हुन्छ त, आजको कार्यक्रमको अपेक्षा गर्दछु। हजुरहरूले केही बुझ्नुभयो भने र आजको कार्यक्रम आध्यात्म दृष्टिलाई म अन्त्य गर्न आज्ञा चाहन्छु। हुन्छ त, नमस्कार।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: अनि बैसै फुलेको भन्छन् सबैले राम्रो फुल फुलेको भन्दानी बैसै फुलेको।
1: नमस्कार, म गायक तथा संगीतकार सुरेन्द्र।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाखरीबास 104 मेगाहर्ज खादबारी 3 संखुवासभा।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज। पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएमको समय हो। अहिले बिहानको 8 बज्यो।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ
1: सम्पर्क नम्बर 029 570 292
3: 98 43 45 019 र 98 14 36 51 88 मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरी रस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: आटे ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार, त्रिचोक, प्रभागेर, पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि?
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804958099। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
4: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाद्दारी तीन मङ्गलादेवी थान सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525157353 र 029560553।

सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखीवास 104 मेगाहर्ज शंखुवा सभा पाखीवास एफएम समय सूचक यो पाखीवास एफएम को समय हो अहिले बिहानको 9 बजे।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 10 बजे
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खातबारी नगरपालिका कार्यालयको सूचना
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
3: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
1: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
3: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफी जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
1: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
3: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा एन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
1: निमित्त प्रमुख प्रशासकीय अधिकृत खातबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050 0295601141 र 0295603141।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, माथि नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
0: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन र अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेमके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 मादी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेमके मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाड़ा लीजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज दर्जातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
5: नवीन कुमार डागी 9852555079 सङ्खुवा सभा, जुनिता राई 9852773376 भोजपुर।
6: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
7: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 9843450019 र 9814361188। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
8: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन,
9: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
10: हाते ट्याक्टर,
9: कुटानी पिसानी मिल,
10: चोकर बनाउने मिल,
9: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
10: घाँस काट्ने मेसिन,
9: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
10: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 9819378511।

0: तपाईँलाई तयार सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ, कैनपुर बजार त्रिचोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङकार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804598089। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङकार, सङ्खुवा सभा। कमिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, छात्री तिन, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517553 र 029560553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपानी नौ तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575040 9842046156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
6: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082-4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
3: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
4: www.pmampsankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
6: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 संखुवा सभा र 029420049, 98207376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभा।
6: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खातबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाण पत्र,
7: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
7: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
7: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: खाँदबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ सङ्खुवा सभा।
3: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
6: खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाण पत्र,
7: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
7: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
7: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
6: जग्गाको नापी नक्सा,
7: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
4: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय अरुणथान सङ्खुवा सभा।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 11 बजे

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु, मुटु पोल्ने रहेछ नि भाती तिम्रै पिरले भइरहेछ यो गति माया रोगै पीडति।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982345419 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
6: खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिन हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: साथमा ल्याउनु पर्ने कागजातहरू:
6: नेपाली नागरिकताको प्रमाण पत्र,
5: जग्गा धनी प्रमाण पुर्जा, लाल पुर्जा,
6: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
5: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
6: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
5: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
6: जग्गाको नापी नक्सा,
5: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
6: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
5: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खादबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान, सङ्खुवा सभा।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खादबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खादबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचथोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर, नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभार्थीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङ्खे 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
3: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सभा,
2: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
3: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
1: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
4: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
1: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
4: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
3: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50%,
4: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
3: www.pmamp.sankhuwasaba.gov.np
4: बाट प्राप्त गर्न सकिनेछ।
1: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
4: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520 58079 सङ्खुवा सभा र 029420049 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: साथमा ल्याउनु पर्ने कागजातहरू:
0: नेपाली नागरिकताको प्रमाण पत्र,
1: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
0: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
1: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
0: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
1: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
0: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
1: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, माने भन्ज्याङ, संखुआ सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861-37744 र 9153-87775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ, सम्पर्क 9842-44-47-62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804-58-99। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन्स जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3, मङ्गलादेवी थान, सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852-51-753 र 029-560-553।
5: सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
6: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
5: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
6: सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका 3-4, टेम्के मयुङ गाउँपालिका 2-3-5-7-8, सडानन्द नगरपालिका 1-2-3-4-5-6-7-8-10-11-12-13-14, रामप्रसाद राई गाउँपालिका 5-6, शाल्पा सिलिछो गाउँपालिका 2-3-4-6।
5: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
6: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
5: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
7: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 सङ्खुवा सभा, 0294-20-49 भोजपुर,
5: नवीन कुमार डागी 98-5-20-55-079 सङ्खुवा सभा, जुनिता राई 98-5-20-77-376 भोजपुर।

Escucha, Master King. Oh, Master King. घरी नाही जायचं का?

0: केटी हो माथि रोटी घरमा सबैजना आइसक्यो अरे तिमीहरू त कति नकल गरेर बसेको ढिलो भइसक्यो छिटो आइदे
1: आयो आयो ए सुन्न आज त माथि चार घरे साइना पनि पटनबाट आएको छ अरे नि
0: आज जस्तो कि आज हामी पनि चार घरे साइदियो के हो केटी हो

अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एडुकेशन कन्सल्टेन्सी।

सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाखरीवास 104 मेगाहर्ज शङ्खुवा सभा पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएमको समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीवास एफएम 104 मेगाहर्ज।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
2: सम्पूर्ण करदाताहरूमा खातबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध खातबारी नगरपालिकाले सम्पत्ति कर मालपोत भूमि कर तिरो व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ
3: साथमा ल्याउनु पर्ने कागजातहरू
2: नेपाली नागरिकताको प्रमाणपत्र
3: जग्गा धनी प्रमाण पूर्जा लाल पूर्जा
2: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात
3: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण
2: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र
3: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र
2: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ
3: खागबारी नगरपालिका 3 नम्बर वडा कार्यालय माने भन्ज्याङ संखुवा सभा

सुन्नेहरूका लागि होइन, भोग्नेहरूका लागि यो कथा हो. खुट्टामा धुलो थियो, आँखामा सपना थियो,

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम सङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेनके मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
0: सालपा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण। सुन्तला जोन सङ्खुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खाँदबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका एकदेखि पाँच, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र, भोजपुर नगरपालिका तीन र चार, टेम्के मयुङ गाउँपालिका दुई तीन पाँच सात र आठ, सडानन्द नगरपालिका एक दुई तीन चार पाँच छ सात आठ दस एघार बाह्र तेह्र र चौध, रामप्रसाद राई गाउँपालिका पाँच र छ, सालपा सिलिछो गाउँपालिका दुई तीन चार र छ।
3: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैँचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
0: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची दस यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
3: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा पाँच वर्ष र पूर्वाधार निर्माणको लागि दस वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 सङ्खुवा सभा, 0294200049 भोजपुर,
3: नवीन कुमार डागी 9852555079 सङ्खुवा सभा, जुनिता राई 9852773376 भोजपुर।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका छ नम्बर वडा कार्यालयको जरूरी सूचना।
4: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू: नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेसन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्मदत्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: सम्पर्क व्यक्तिहरू: वडाध्यक्ष सुमन बिसुङके 9852558129, वडा सचिव उपेन्द्र भट्ट 9852004006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
0: सूचना सूचना सूचना: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
3: र जोन सम्पर्क एकाई दिङलामा अनुसूची 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूची 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास। लचित लाप्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी
6: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
6: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने
7: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
6: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
7: www.pmampsankhuwasabha.gov.np
6: बाट प्राप्त गर्न सकिनेछ
5: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
6: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
7: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520589079 संखुवा सभा र 029420049 98207376 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: के पो अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9840458989 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का ठेक्का मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री तिन मङ्गला देवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525 51753 र 029 560 553।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97
4: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखीवास 104 MHz शङ्खवास्तवा
5: पाखीवास एफएम समय सूचना यो पाखीवास एफएम को समय हो
6: अहिले साँझ 5 बज्यो।

0: गुड मर्निङ, आज के पढ्ने?
1: गीत गाउँदै
0: पढ्ने ल।

0: सूचना संचार र मनोरञ्जनको आवास यो हो एफएम पाखरीवास 104 मेगाहर्ज शंखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: विपदपछि काम गर्न संसदीय विशेष समिति गठन, बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन, प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पूर्वाधार मन्त्रीद्वारा जानकारी।
0: संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानजी बालेन्द्र शाह भोलि अमेरिका जाँदै, महासभामा उठाउने एजेण्डाबारे प्रमुख प्रतिपक्ष दलसँग प्रधानमन्त्रीको छलफल, राजदूत नियुक्ति सिफारिशले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै विपक्षी दलको संसदमा प्रश्न।
1: त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन, गम्भीर घाइते भएका चालकको अवस्था चिन्ताजनक। एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध, फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न पनि नपाइने।
0: आधी दुजुवानका कारण जापानमा 100 उडान रद्द, चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन, चिनिया राष्ट्रपति सी असोज 7 गते अमेरिका भ्रमणमा जाँदै।
1: र एन्फाको निलम्बन फुकुवा गर्न सरकारद्वारा उच्च स्तरीय पहल जारी, विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित, स्वर्ण दावेदार एरिका गुरूङ पदक विहीन।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुद्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
3: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
6: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। विपदपछि काम गर्न संसदीय विशेष समिति गठन सम्बन्धी खबरबाट, विपदपछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डीपी अर्यालले हिमालमा जलवायु परिवर्तन तथा भोटेको शीत त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सदनले सर्वसम्मत रूपमा स्वीकार गरेको हो। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्तावमा पृष्ठभूमि तथा औचित्य सम्बन्धी विषय छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढ़ी आएको थियो, उक्त बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। घटनाले भविष्यमा जोखिमलाई प्राथमिकतामा राख्नुपर्ने पनि देखाएको सभामुख अर्यालले बताउनु भएको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीको कारण जलवायु परिवर्तन भएको निष्कर्ष सरकारको छ, यसमा पनि संसदको समर्थन छ। यही पृष्ठभूमिमा संसदले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अध्ययन गर्न र नीतिगत सुधार तथा अनुगमनका लागि विशेष समिति गठन गरेको हो। संसदीय विशेष समितिले भोटेकोशीको विपदको अध्ययन र भविष्यमा गर्ने कामका लागि सुझाव दिनेछ। 15 सदस्यीय समितिमा सांसदहरू अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगा देवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा दागी, पुष्पराज कणेल, मोहन आचार्य, मिङ्याम्बु शेर्पा, रमेश कुमार मल्ल, रविन्दै पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया हुनुहुन्छ। समितिले पहिलो बैठकबाट संयोजक छनौट गर्नेछ। समितिको कार्यावधि 3 महिना तय भएको छ, पछि समितिको म्याद थप गर्न सकिने प्रावधान छ। यससँगै प्राकृतिक विपदपछिको अवस्थामा काम गर्ने गरी 2 वटा सर्वदलीय संयन्त्र बनेका छन्।
0: संसदीय समितिले बाढ़ी र पहिरो प्रभावित क्षेत्रको पुननिर्माणका लागि संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना तयार पार्न मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको पूर्वाधार विकास समितिको बैठकले उक्त निर्देशन दिएको। बैठकका निर्णय सुनाउँदै पूर्वाधार विकास समितिका सभापति आशिष गजरूलले विपदबाट क्षतिग्रस्त पूर्वाधारहरूको विवरण संकलन गरी पुनस्थापनाको कामलाई तीव्रता दिने निर्णय गरेको बताउनुभयो। सभापति गजुरले पछिल्ला दिनमा बेली ब्रिज निर्माण र केही सड़क पूर्वाधारमा देखिएको द्रुत कार्य सम्पादनको प्रशंसा गर्दै सोही शैलीलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ।
1: सरकारले रसुवा भोटेकोशी बाढ़ीको पुननिर्माणलाई लक्षित गरी नयाँ प्राधिकरण नबनाउने भएको छ। प्रतिनिधि सभा पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यस्तो जानकारी दिनुभएको हो। यस्तै पूर्वाधार विकास मन्त्री लम्सालले बाढ़ी प्रभावित नागरिकका लागि नयाँ सड़क विकासको योजना रहेको पनि बताउनु भएको छ।
8: भूकम्प पछिको पुननिर्माण भन्दा अलिकति थोरै फरक तरिकाले पुननिर्माणमा जानुपर्ने हामीले आवश्यकता देखेको छौं, किनभने यो जुन ठाउँमा चाहिँ क्षति भएको छ त्यो ठाउँमा हामीले पुनः बस्ती त्यही ठाउँमा फर्काउने हाम्रो योजना छैन। एउटा शहर राम्रो शहरको लागि के पूर्वाधारहरू चाहिन्छ, पूर्वाधार सहितै उहाँहरूलाई पुनर्स्थापना गर्ने, यो पुननिर्माणको सबभन्दा बढी जरूरी चाहिँ नयाँ शहरहरूको लागि जरूरी हुन्छ। त्यसको लागि हामीले नयाँ प्राधिकरण भन्दा पनि विपद प्राधिकरणलाई नै यसको कानूनहरू सुधार गरेर हामीले अहिलेको विपदले चाहिँ एउटा राम्रो पाठ सिकायो। पालिकाहरू त्यति स्रोत साधन त्यति धेरै हुँदैन, उहाँहरूलाई चाहिँ स्रोत साधनको अभाव हुन नदिन उपयुक्त कानूनी व्यवस्था हामीले अप्नाउनेछौँ। हामी त्यसको लागि तयारी गरिरहेछौँ। अब हामीले विपद प्राधिकरणलाई नै कानून संशोधन गरेर हामीले पुननिर्माण प्राधिकरण एकदम हाई इम्पावर भनौँ न शक्तिशाली प्राधिकरणको रूपमा परिणत गर्नको लागि वर्कआउट भइरहेको छ।
1: गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढ़ीपछि सम्पर्कमा विहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना कम रहेको बताउनु भएको छ। कानून न्याय तथा मानव अधिकार समिति बैठकमा उहाँले जीवित उद्धार गर्ने सम्भावना कम भएको बताउनु भएको हो। उहाँले विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा उद्धारको कार्यलाई जारी राखेको जानकारी दिनुभएको छ।
0: प्रतिनिधि सभाबाट राष्ट्रिय सेवादल विधेयक 2083 पारित भएको छ। आज बसेको सभामा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले पारित गरेको छ। नेपालको संविधानको धारा 51 खण्ड कमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति छ। राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ। राष्ट्रिय सेवा दल ऐन 2027 वर्तमान अवस्थालाई सम्बोधन गर्न नसक्ने भन्दै सरकारले संशोधन विधेयक ल्याएको हो। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने विधेयकको उद्देश्य छ। साथै राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई खण्ड कमा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीति छ। राष्ट्रिय आवश्यकता अनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख छ।

0: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले भेट गर्नु भएको छ। आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा उहाँहरूका बीचमा भेटवार्ता भएको हो। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपरान्ह संयुक्त राज्य अमेरिकातर्फ जाँदै हुनुहुन्छ। छलफलमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेमेसँगै विश्व प्रकाश शर्मा उपस्थित हुनुहुन्थ्यो।
1: ठूला राष्ट्रहरूसँग गहन संवाद जरूरी छ। निश्चय नै ठूला राष्ट्रहरूले कार्बन उत्सर्जन बढ़ी गरेका छन्, तर यो कुनै राष्ट्रका विरूद्धको युद्धको विषय होइन। उत्तिकै परिपक्वता, कूटनीतिक चातुर्यता, संयमतापूर्वक तथ्यमा आधारित भएर ठूला राष्ट्रहरूलाई कार्बन रिड्युस गर्नलाई प्रेरित गर्ने, आग्रह गर्ने, सुझाव दिने, फेरि सम्झौता 2015 भएकोलाई कानुन गर्ने गराउने कुराको सन्दर्भमा ध्यानकर्षण गराउने आजको बेलामा यो जरूरी छ। र सानो राष्ट्र र हिमालको ठूलो संख्या भएको 6000 मिटर भन्दा उचाइको त तपाईँको झण्डै 1000 भन्दा बढी चाहिँ हिमालहरू भएको, 7000 मिटर उचाइको पनि झण्डै 100 वटा करिबनको आकारमा पुगेको, र 8000 मिटरको उचाइको सर्वाधिक संसारको हिमाल भएको, र संसारको सबैभन्दा अग्लो हिमाल भएको देशले पनि संसार जोगाउनु छ त सबैभन्दा पहिला नेपालका हिमालहरू जोगाउँ भन्ने उद्देश्यका साथ नेपालले चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्न सक्नुपर्छ। प्रधानमन्त्रीजीले त्यहाँ तथ्य पनि राख्नुपर्छ, प्रमाण राख्नुपर्छ, दावी राख्नुपर्छ, सम्पूर्ण नेपालीहरूको साथ र एकबद्धताका साथ राख्नुपर्छ भन्नका लागि हामी आएका हौं।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतका निकायहरूको कार्यशैलीलाई थप परिणाममुखी र स्थानीय आवश्यकतामा आधारित बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। आज बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति अशोक कुमार चौधरीले यस्तो निर्देशन दिनुभएको हो। उहाँले अनुसन्धान नतिजाको प्रभावकारी उपयोग र प्रविधि हस्तान्तरणका लागि नीतिगत पहल गरिने बताउनु भएको छ।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागि परेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। आज पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताउनुभयो। पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नुपर्ने उहाँको जोड़ छ।
3: हामीले बैठकलाई अत्यन्त मर्यादित ढंगले चलाउनेछौ। म सबै कमरेडहरूलाई कसैको पनि मोबाइल बिल्कुलै नबजोस् भन्ने आग्रह गर्न चाहन्छु। भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं। आज बाहिर राखी नरहौं, तर मोबाइल स्विच अफमै हुनु राम्रो हुन्छ। बैठकभित्र मोबाइल हेर्ने, मोबाइल चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन। त्यसकारण मोबाइलबाट हामी टाढा रहनुपर्छ। बैठक चलिराखेका छ, वक्ता बोलिराखेका छ, मोबाइलमा डिस्टर्ब हुने गरी कुरा गरेका छ या डिस्टर्ब नहुने गरी पनि कुरा गरेका छ, हुँदैन। कसैले मोबाइल खल्तीबाट निकालेर हातमा लिएर भिडियो खिच्ने ओर्ने कुनै काम गर्न पाइने छैन। हातमा मोबाइल हुँदैन, मोबाइल रेकर्ड मोडमा राख्न पाइँदैन, रेकर्ड हुँदैन, भिडियो मोडमा राख्न पाइँदैन, भिडियो हुँदैन, र लाइभ गर्न पनि पाइँदैन। आसन छोड्दा अध्यक्षको अनुमति लिएर आसन छोड्नु पर्नेछ। बोल्न पर्दा अध्यक्षको ध्यानाकर्षण गराएर अध्यक्षसँग अनुमति लिएर अनुमति प्राप्त भएपछि मात्रै बोल्नु पर्छ।
0: यस्तै अध्यक्ष ओलीले भोलिदेखि मोबाइल लैजान नपाउने व्यवस्था गरिने बताउनु हुँदै विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रैबाट कोही व्यक्ति लागि परेको भन्दै आक्रोशित हुनुभएको थियो।
3: हाम्रो पार्टीभित्रै यति बेला त हामी एकजुट भएर एक ढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामी माथिको यस फासीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अगाडि बढ्नु पर्थ्यो। तर पार्टीभित्रै केही व्यक्ति र तत्त्वहरू पार्टीभित्र समस्या सिर्जना गर्न उद्धत भए, पार्टीभित्रको बहस पार्टीभित्र कमिटीभित्र छलफल हुन सक्थ्यो। तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो यस्ता कुराहरू बोल्ने को न्यायाधीश? तपाईँ पार्टीमा हुनुहुन्छ भने पार्टीभित्र छलफल गर्नुहोस्।
0: हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

लिएर नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड.

0: Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। जेनजी आन्दोलनका घाइतेहरू उपचार माग गर्दै झापामा अनसनमा बसेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकका अनुसार उनीहरूले उपचार क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थाको माग राख्दै विगत छ दिनदेखि झापामा अनसन बसिरहेका हुन्। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उहाँले यसतर्फ सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँका अनुसार पेटमा गोली लागेका तथा आन्दोलनमा गम्भीर घाइते भएका जेनजी युवाहरू परिचय पत्रको व्यवस्था र निशुल्क शिक्षा लगायतका माग राखी आमरण अनसनमा बसेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टी संसद दलका नेता ज्ञानेन्द्र बहादुर साईले भने राजदूत नियुक्तिका लागि हालै भएको सिफारिशले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपाल सरकारले राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालय अन्तर्गत आफ्नै मापदण्ड तय गरेको बताउनुभयो।
3: सरकारले आफैले मापदण्ड बनाएर आफ्नो मापदण्ड आफै लागू गर्न सकेको किन छैन? यसलाई सुशासन भनिँदैन सम्मानजी, यो कुशासन हो र जनता कुशासनको लडाईका विरुद्धमा लागेका हुन्। विभाग हुनाले सरकारलाई मेरो अपील छ, यस्तो के आपत्ति आइलाग्यो? आफैले बनाएको मापदण्ड आफै लागू गर्न नसक्ने, यो जम्मा दुई कारणले आउँछ। एउटा कि त विदेशी दबाव, कि त अरबौंको चलखेल, होइन भने यो मापदण्ड विपरीत सरकारले किन नियुक्ति गर्यो? यसको जवाब हामीलाई संसदमा चाहिन्छ सम्मान।
2: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले चाड पर्वको बेला बाढ़ी पीड़ितको विचल्ली भएको बताउनु भएको छ।
4: नागरिकका समस्या समाधानको जिम्मेवार सरकार आफै अल्मलिएको छ। रसुवा नुवाकोट बाढ़ी पीड़ितहरू अझै विचल्लीमा छन्। चाडबाड़को मुखमा अस्थायी पुनर्वासको व्यवस्थाको सुरसा छैन। संसदीय विशेष समिति चाँडो गठन होस्। विधि संस्था र पद्धति भन्दा व्यक्तित्व प्रभुत्व मध्ये सञ्चालित भइरहेको छ, यो दुःखद पक्ष हो। 24 भाद्रको आम विध्वंसको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग तत्काल बनाइयोस्। सभामुख महोदय अझै नबन्नु, सत्य बाहिर आउँदा आफ्नै मान्छे फस्ने डर हो कि के हो? मानव अधिकार आयोगको प्रतिवेदन लुकाउनु जनताको सूचना हकमाथि आक्रमण हो।
5: त्रिपुरेश्वरमा आज बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले छानबिन समिति गठन गरेको हो। एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको रानी पोखरीका एआईजी सुशील सिंह राठौरले बताउनुभयो। समितिलाई 5 दिनको समय दिइएको छ। रिदिसिदी यातायातको 2574274 नम्बरको बसमा आगलागी भएको थियो। आगोमा जलेर बस चालक काभ्रे घर भएका 25 वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले उद्धार गरी किर्तिपुर स्थित वन अस्पताल पठाएका थिए। उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। बसमा आगो लाग्नु अघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। त्यसपछि चालकले नै बसमा आगो लगाएको प्रहरीको आशंका छ। यद्यपि छानबिनपछि मात्रै यसको निष्कर्ष निस्कनेछ।
2: उपराष्ट्रपति रामसाय प्रसाद यादव र नेपालका लागि चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल चीन द्विपक्षीय सम्बन्ध, भोटेकोशी नदीमा गएको विनाशकारी बाढ़ीका कारण भएको जनधनको क्षति तथा सहयोग लगायतका विषयमा छलफल भएको छ। उपराष्ट्रपति यादवले चीनको 77 औं स्थापना दिवसमा मित्रवत राष्ट्रको रूपमा रहेको चीनका जनताको शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभएको छ। उहाँले यस विपत्तिले जलवायु परिवर्तनमा नेपालको नगण्य योगदान हुँदाहुँदै पनि नेपाल अत्यन्त प्रभावित मुलुक भएको तथ्यलाई पुनः पुष्टि गरेको उल्लेख गर्नुभएको छ।
5: नेपाल यातायात व्यवसाय महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ़दासम्म चाडपर्वमा यातायात भाड़ा नबढ़ाउने बताएको छ। महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्दासम्म यातायात भाड़ा नबढ़ने बताउनु भएको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएन भने तोकी अनुसारको भाड़ा नै कायम रहन्छ। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएमा बाध्य भएर भाड़ा बढ़ाउनु पर्ने हुन्छ, नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाड़ा बढ़ी लिँदैन, तोकिएको भाड़ामा टिकट पाउँछ उहाँले भन्नुभयो। आगामी 1 महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि त्यसको मारमा उपभोक्तालाई नपार्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ। अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधि मैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि लगाउनु भएको छ।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एलजीलेल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गत वर्ष भदौ 24 आउनुका क्रममा आगजनीबाट गम्भीर भौतिक क्षति बेहोरेको भाटबटिन सुपर मार्केटको टंगाल शाखा आजदेखि पुनः सञ्चालनमा आएको छ। मर्मत तथा पुननिर्माण सम्पन्न भएसँगै आज बिहान 10 बजेदेखि ग्राहकका लागि औपचारिक रूपमा यो सेन्टर खुला गरिएको हो। स्टोरको शुभारम्भ भाटबटिनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मेन बहादुर गुरूङ आफैले गर्नुभएको छ। संचालक गुरूङका अनुसार आन्दोलनका क्रममा देशभरिका 12 स्टोरमा क्षति पुगेको थियो, जसमध्ये टंगाल सहित 10 स्टोर मर्मतपछि सञ्चालनमा आइसकेका छन् भने दमक र हेटौडा शाखाको पुननिर्माण अन्तिम चरणमा रहेकाले त्यही खुल्ने तयारीमा छन्।
3: नेपाल स्टक एक्सचेन्ज नेप्सीमा प्राविधिक समस्याका कारण तितोपत्र कारोबार स्थगित भएपछि नेपाल तितोपत्र बोर्ड सेवनले 5 सदस्यीय निरीक्षण टोली खटाएको छ। बोर्डले नेप्सेको कारोबार अवरूद्ध हुनका कारण पहिचान गर्न उप कार्यकारी निर्देशकको नेतृत्वमा 5 सदस्यीय निरीक्षण टोली खटाएको हो। नेपालमा तितोपत्रको दोस्रो बजार सञ्चालन गर्ने नेप्सेबाट आइतबार बिहानदेखि तितोपत्र दलाल व्यवसायको कारोबार सम्बन्धी सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको जानकारी प्राप्त भएको बोर्डले जनाएको छ। उक्त समस्याका कारण आज कारोबार स्थगित भएको थियो। बोर्डका अनुसार तितोपत्र दलाल व्यवसायको कार्य गर्ने अनुमति पत्र प्राप्त 92 कम्पनी मध्ये 72 व्यवसायको सर्भर राखिएको डाटा सेन्टरमा प्राविधिक समस्या आएको थियो।
2: अब विदेशका खबर। शक्तिशाली समुद्री आँधी जुजुआन जापानको राजधानी टोकियोतर्फ नजिकै गएपछि आज सयौं हवाई उडान रद्द गरिएको छ। जापान मौसम विज्ञान निकायले आँधीसँगै भारी वर्षा र तीव्र हावा आउने चेतावनी दिँदै केही क्षेत्रमा अभिलेख नै तोडिने गरी वर्षा हुन सक्ने जनाएको छ। आँधीको हावाको गति प्रति घण्टा 144 किलोमिटर पुगेको छ। टोकियो नजिकैको चिबा क्षेत्रमा 4,000 भन्दा बढ़ी घरधुरीमा विद्युत आपूर्ति अवरूद्ध भएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
3: चीनले आफ्नो अन्तरिक्ष केन्द्र थियानगोनमा हालसम्म 14 प्रजातिका 20 बढ़ी प्रकारका वनस्पति उत्पादन गरेको छ। चीनी आधिकारिकका अनुसार अन्तरिक्षमा विभिन्न बाली उत्पादन सम्बन्धी प्रयोगले भविष्यमा अन्तरिक्ष केन्द्रकै ठूलो मात्रामा खाद्य बाली उत्पादन गर्ने आधार तयार गरिएको छ। हालै उत्तरी चीनको थियानाजिनमा आयोजित अन्तरिक्ष चिकित्सा तथा इन्जिनियरिङ सम्बन्धी सम्मेलनमा शेन झौ 21 अभियानका अन्तरिक्ष यात्री झाङ ओङ झाङले अन्तरिक्ष केन्द्रमा हुर्किरहेका वनस्पतिका तस्विर र भिडियो सार्वजनिक गरेका थिए। यता अर्को विदेशकै खबरमा चीनी राष्ट्रपति शी जिनपिङ यही सेप्टेम्बर 23 अर्थात असोज 7 गतेदेखि अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ। यो जानकारी चीनी विदेश मन्त्रालयले आज दिएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति शीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर 23-25 हुने उल्लेख गरिएको हो।
2: अब खेल खबर। नेपालको पुरूष कबड्डी टोलीले विश्व एसियाली खेलकुदमा थाइल्याण्डसँगको हारसँगै आफ्नो यात्रा शुरू गरेको छ। तोकाई सिटिजन जिम्नेजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग 59-48 अंकले पराजित भयो। पहिलो हाफमा नेपालले थाइल्याण्डलाई कड़ा चुनौती दिएको थियो। पहिलो हाफ सकिँदा नेपाल 24-28 मात्र पछाडि थियो। दोस्रो हाफमा थाइल्याण्डले 31 र नेपालले 24 अंक बनाएको छ। नेपालले 29 रेड अंक र बोनस अंक 18 पाएको छ। साथै एक सुपर अंक समेत नेपालले प्राप्त गरेको थियो। नेपालले भारतमा व्यावसायिक लीग खेले घनश्याम रोका मगरको कप्तानीमा खेलेको थियो।
3: एसियाको सर्वोच्च खेलमेलामा नेपाललाई पहिलो पटक स्वर्ण पदक जिताउने खेलाड़ीको रूपमा लिएकी एरिका गुरूङ विश्व एसियाली खेलकुदमा पदक विहीन भएकी छन्। पछिल्लो समय थुप्रै प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली हात फर्केको अवस्था थिएन, त्यसैले उनलाई यसपटक एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउने खेलाड़ीको रूपमा लिएको थियो। तर नागोया स्थित तहोई आसी जिम्नेजियममा भएको कराते खेलको 68 केजी माथिको सेमी फाइनलमा कजाकिस्तानकी सोफिया बेरलुभासँग 2-1 पराजित भएपछि एरिकाको स्वर्ण पदकको सम्भावना समाप्त भएको हो।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री पोखरेलले यो जानकारी गराएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन 2077 र राष्ट्रिय खेलकुद विकास नियमावली 2079 को व्यवस्था अनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषदले निर्देशन दिएको उनले उल्लेख गरेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
3: विपदपछि काम गर्न संसदीय विशेष समिति गठन, बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन, प्रभावित नागरिकका लागि नयाँ शहर विकासको योजना रहेको पूर्वाधार मन्त्रीद्वारा जानकारी।
2: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह भोलि अमेरिका जाँदै महासभामा उठाउने एजेण्डाबारे प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीको छलफल, राजदूत नियुक्ति सिफारिसले पूर्व निर्धारित मापदण्ड पूरा नगरेको भन्दै विपक्षी दलको संसदमा प्रश्न।
3: त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन, गम्भीर घाइते भएका चालकको अवस्था चिन्ताजनक। एमाले बैठकमा अध्यक्ष ओलीद्वारा मोबाइल प्रयोगमा निषेध, फोटो भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने।
2: आँधी दुजुवानका कारण जापानमा सयौं उडान रद्द, चीनले अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै 14 प्रजातिका वनस्पति उत्पादन, चिनिया राष्ट्रपति सी असोज 7 गते अमेरिका भ्रमणमा जाँदै।
3: र एन्फाको निलम्बन फुकुवा गर्न सरकारद्वारा उच्चस्तरीय पहल जारी, विश्व एसियाली खेलकुद अन्तर्गत पुरूष कबड्डीमा नेपाल थाइल्याण्डसँग पराजित, स्वर्ण दावेदार एरिका गुरूङ पदक विहीन। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।

0: अन्ठानब्बे
1: चार बिस छयालिस एक सय छपन्न सूचना संचार र मनोरञ्जनको आवाज यो एफएम पाथ्रीबाज खादरी तीन झरथुमका संखुवा सभा

0: ए बड्डी, म मिर्जुका सर्क ड्राइभर आउँछु। तु डोकोभरि घाँस काटिराखे है।
1: चट्टा आयो, यो जङ्गलमा बाघ आउँदो भन्दा
2: जतिलाई हगेले हुने उतातिर जाँदा उत्तर नै छ हजुरको लागि।

los cuerpos de los

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीदास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएमको समय हो, अहिले रातको 8 बज्यो।
2: चाहे भोटबाट झर्दा होस्, चाहे तराईबाट उक्लदा, सबैको एउटै गन्तव्य पार्थिवास एफएम 104 मेगाहर्ज, खातबारी 3, झरीथुम्का, सङ्खुवा सभा।

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
0: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98 4 23 65 82
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर फोन नम्बर 98 11 33 96 97

सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक

0: प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2 देखि 6, चिचिला गाउँपालिका 1 देखि 5, मकालु गाउँपालिका 1 देखि 6, सिलिचोङ गाउँपालिका 1 देखि 5 र भोटखोला गाउँपालिका 2 देखि 5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1 देखि 4,
1: साल्पा सिलिछो गाउँपालिका 2 देखि 6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4 देखि 6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1 देखि 5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिचो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
4: हाते ट्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोपाइटर पदम रसाइली, ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो? फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ, सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804058989। मिसन टेरेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिल्यो नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन्स जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मङ्गलादेवी थान सुमन्त्रक, प्रोप्राइटर धनबहादुर रसाइनी, सम्पर्क नम्बर 98525517353 र 029560553।

0: गहना प्रतिको चाहन, सौन्दर्यता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमिन्टार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि

0: सूचना संचार र मनोरञ्जनको आवास यो एफएम पाखरीवास 104 मेगाहर्ज शंखवास्तवा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले रातको 9 बज्यो
2: तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ हवस् त शुभरात्री

को भौतिकवादी इतिहास र प्रविधिको विकास सम्बन्धी दृष्टिकोणबाट कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रभावित थिए। एङ्गेल्सले आफ्नो प्रसिद्ध पुस्तक द ओरिजिन अफ द फ्यामिली प्राइभेट प्रोपर्टी एन्ड द स्टेट प्रोग्रामी अनुसन्धानमा आधारित द लिग अफ द इरोकियोस सिस्टम अफ द कन्सेङ्ग्युनिटी एन्ड इन्फिनिटी एफिनिटी अफ द ह्युमन फ्यामिली पेसाले वकिल रहेको मोर्गन पछि पूर्ण रूपमा मानव शास्त्रीय अनुसन्धानमा लागेका थिए। उनको उद्विकासवादी सिद्धान्तलाई आधुनिक

शुभ प्रभात। रेडियो मेगाहर्जमा 104 मेगाहर्जबाट र संसारभर रेडियो सुन्नका लागि पाखरीवास.fm.com/ तपाई हामी सँगै रहनुहोला। आजको कार्यक्रम शुरू भएको छ, दिनभर रेडियो सुनेर साथ दिनुहोला।